विधानसभा चुनाव को भोलि मतगणना को परिप्रेक्ष्य में संपूर्ण प्रस्तुति भएको छ। मतगणना सुचारू रूपले सञ्चालन गर्नको निम्ति सुरक्षा व्यवस्था कडा गरिएको छ। त्यसैले नै स्ट्रङरूमहरूको सुरक्षा व्यवस्थामा पनि तीक्ष्ण नजर राखिएको छ। भोलि बिहान 8 बजे डाक बेलट गणनाले मतगणनाको सुरु हुनेछ। मतगणनाको निम्ति 35 वटा जिल्लाको मुख्य कार्यालयमा सर्वमोट 40 वटा केन्द्र स्थापन गरिएको छ। मतगणना प्रक्रिया निरीक्षणको निम्ति 126 जना मतगणना पर्यवेक्षक नियोग गरिएको छ र यस प्रक्रियामा 5,981 जना मतगणना विषय र 2,767 जना माइक्रो अब्जर्भरको सहयोगिता रहनेछ। प्रत्येक समष्टिको मतदानको संख्यामाथि आधार गरी 15 देखि 28 राउन्डमा मतगणना गरिनेछ। डिब्रुगढ़ जिल्लामा भोलि मतगणनाको निम्ति जिल्ला आयुक्त कार्यालयमा चुनावको साधारण पर्यवेक्षक द्वयको उपस्थितिमा मतगणना पर्यवेक्षक, गणना सहायक र माइक्रो अब्जर्भरहरूको दोस्रो पर्यायको रेन्डमाइजेसन प्रक्रिया सम्पन्न भएको छ। मतगणना कार्यालय सठिक र स्वच्छ अनि निरपेक्ष गर्नको निम्ति सम्पन्न गरिएको यो प्रक्रियामा जिल्ला आयुक्त तथा जिल्ला चुनाव विषय विक्रम कोइरीको साथै ज्येष्ठ विषयहरू उपस्थित रहेका थिए। लखिमपुर जिल्लाको 5 वटा विधानसभा समष्टिको मतगणना प्रस्तुति सन्दर्भमा जिल्ला आयुक्त आदित्य विक्रम यादवले हिजो एक संवादमेल गर्नुभएको छ। कामरूप जिल्लाको 6 वटा विधानसभा समष्टिको मतगणनाको निम्ति नियोजित विषय कर्मचारीहरूको प्रशिक्षण सम्पन्न भएको छ। ग्वालपाडा जिल्लामा भोलि अनुष्ठित हुने मतगणनाको निम्ति प्रहरीले हिजो जिल्ला संरक्षित प्रहरी छाउनीमा सुरक्षा सम्पर्क एक गुरुत्वपूर्ण सभा अनुष्ठित गरेको थियो। शिवसागर जिल्लामा पनि मतगणनाको प्रस्तुति सम्पन्न गरिएको छ। धेमाजी जिल्लामा मतगणना शान्तिपूर्ण रूपमा अनुष्ठित गर्नको निम्ति जिल्ला आयुक्तले भारतीय न्याय संहिता संश्लिष्ट धाराको अधीनमा कतिपय निषेधाज्ञा जारी गरेको छ। त्यसरी नै विश्वनाथ जिल्लामा पनि भोलि मतगणनाको निम्ति प्रस्तुति लगभग सम्पूर्ण भएको छ। विधानसभा चुनावको मतगणना र नतिजा घोषणाप्रति लक्ष्य राखी सतर्कतामूलक व्यवस्थाको रूपमा ठाउँ ठाउँमा जिल्ला प्रशासनले कतिपय निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासनले अनुमति अभियान कुनै पनि शोभायात्रा गर्नु, बमा फुटाउनु अथवा लाउडस्पिकर बजाउनलाई सामयिक रूपमा निषेधाज्ञा जारी गरेको छ। चुनाव आयोगले सबै जिल्ला आयुक्त, ज्येष्ठ प्रहरी अधीक्षक र बेटालियन कमान्डिङ विषयहरूलाई मतगणनापछि सम्भाव्य हिंसात्मक घटना रोध गर्नको निम्ति व्यवस्था ग्रहण गर्नलाई निर्देश दिएको छ। राज्यका मुख्य चुनाव विषय अनुराग गोयलले हिजो भिडियो कन्फरेन्सिङ व्यवस्थाले मतगणना सन्दर्भमा प्रहरी सञ्चालक प्रधान हरमी सिंह, गृह विभागका अतिरिक्त मुख्य सचिव अजय तिवारी र जिल्ला आयुक्त, ज्येष्ठ प्रहरी अधीक्षक, बेटालियनका कमान्डिङ विषयहरूसँग संयुक्त छलफलमा भाग लिनुभएको थियो। आकाशवाणी गुवाहाटीको समाचार विभागले भोलि बिहान 9 बजेदेखि साँझ 6:30 बजेसम्म असम विधानसभा चुनावको मतगणना सन्दर्भमा जनमत 2026 शीर्षक दिनव्यापी छलफल प्रसारण गर्नेछ। नागरिकता संशोधनी ऐन सम्पर्कीय अभियोग सन्दर्भमा पर्सिदेखि उच्चतम न्यायालयमा सुनानी अनुष्ठित हुनेछ। 12 मेमा ऐनसँग जडित अभियोगहरूको चूडान्त सुनानी ग्रहण गर्नेछ। बरपेटा जिल्लाको हाउली प्रहरीले साइबर अपराधमा जडित रहेका अभियोगमा हिजो 3 जना मानिसलाई गिरफ्तार गरेको छ। नगाउँ जिल्लाको डाकरघाट उच्च माध्यमिक विद्यालयको छेउमा निर्माण गरेको जीवन क्षेत्र र शिल्पीको एउटा पूर्णाङ्ग प्रतिमूर्ति हिजो जिल्ला आयुक्त देवजी शर्माले उद्घाटन गर्नुभएको छ। आइपिएल क्रिकेट प्रतियोगितामा गत रात्रि चेन्नईको एमए चिदम्बरम स्टेडियममा अनुष्ठित एक खेलमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई 8 विकेटले परास्त गरेको छ। खेलमा मुम्बई इन्डियन्सले पहिले ब्याट गरी निर्धारित 20 ओभरमा 7 विकेटको विनिमयमा 159 रन सङ्ग्रह गर्न सक्षम भएको थियो। सन्देह समाचार पूरा भयो।

नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महुवा शाखाबाट बोलिरहेको छौँ। यो कार्यक्रम मेडियम एफको 411.5 मिटर तदनुसार 729 किलो हर्जमा र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। समयले अपराह्नको 3:21 र 17 सेकेन्ड भएको छ। यसका साथै म भास्कर दाहाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। आजको कार्यक्रम अन्तर्गत सुन्नुहोस् उद्घोषकले मन पराएका केही गीतहरू, र यही गीत सुन्ने क्रममा पहिलो गीत सेकार्नुहोस् कृष्ण मिजारको स्वरमा।

गंगा प्रसाद आचार्यले गाएको यस गीतका साथै आजको गीतको कार्यक्रम यतिमै सकिन्छ। हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महुवा शाखाबाट बोलिरहेको छौँ। समय अहिले बेलुकीको 3:45 हुने आँटेको छ। यसका साथै आजको सम्पूर्ण कार्यक्रम सकिन्छ। भोलि अपरान्ह 3:15 सम्मका लागि आज्ञा दिनुहोस्। नमस्कार।